0: एम्बुलेंस बुक करें, दवाने अवेलेबिलिटी चेक करें, वैक्सीनेशन रिकॉर्ड्स चेक करें, ब्लड बैंक मालूमात, तो सरकारी हेल्थ स्कीम जानकारी बेचे अत प्राइवेट हेल्थ केयर प्रोफेशनल होम सर्विस अवेलेबल चाहे तुम मरीज डॉक्टर स्टूडेंट या अख साध शहरी छो जे के सेहत सारनी सिंपल सेफ तो सिर्फ तुहे खतर
1: इशूड इन पब्लिक इंटरेस्ट बाय नेशनल हेल्थ मिशन जे एंड के
2: रेडियो एक ऐसी आवाज जो हर घर हर गली हर कूचे तक पहुँचे अपने कारोबार को दीजिए एक नई पहचान अपनी तरक्की को दीजिए एक नई उड़ान रेडियो से इश्तिहार देकर बढ़ाएं अपने बिजनेस की शान रेडियो तशहीर का सबसे आसान और सस्ता जरिया राबिता करें कमर्शियल ब्रॉडकास्टिंग सर्विस श्रीनगर
1: सेहत तक हर इंसान की पहुंच एक बुनियादी हक है लेकिन आज भी कई लोगों के लिए ये एक मुश्किल सफर है दूर दराज इलाकों में हॉस्पिटल लंबी कतारें और सही जानकारी की कमी ये सब रुकावटें बनती हैं। इन छोटी छोटी रुकावटों की वजह से जरूरी इलाज भी रह जाता है लेकिन अब इसका हल है जेके सेहत ऐप ये है आपका डिजिटल साथी जो आपकी सेहत से जुड़ी हर जरूरत का ख्याल रखता है अपने फोन में गूगल प्ले स्टोर या एप्पल स्टोर खोलिए सर्च बॉक्स में टाइप कीजिए जेके सेहत ऐप और इंस्टॉल करके रजिस्टर हो जाइए ये ऐप एंड्रॉइड और आईफोन दोनों पे अवेलेबल है इस ऐप से डॉक्टर से अपॉइंटमेंट बुक कर सकते हैं नजदीकी हॉस्पिटल ढूंढ सकते हैं ऑनलाइन सलाह और मेडिकल रिपोर्ट्स देख सकते हैं एम्बुलेंस बुक कर सकते हैं दवाइयों की अवेलेबिलिटी चेक कर सकते हैं वैक्सीनेशन रिकॉर्ड्स देख सकते हैं ब्लड बैंक इंफॉर्मेशन भी ले सकते हैं और सरकारी हेल्थ स्कीम्स के बारे में भी जान सकते हैं और साथ ही साथ आप प्राइवेट हेल्थ केयर प्रोफेशनल होम सर्विस भी बुक करवा सकते हैं इस ऐप में AI सिम्टम चेकर चैट बॉट भी अवेलेबल है चाहे आप मरीज हो डॉक्टर स्टूडेंट या एक आम शहरी जेके सेहत ऐप सबके लिए है इट्स सिंपल सेफ और आपके लिए
0: इश्यूड इन पब्लिक इंटरेस्ट बाय नेशनल हेल्थ मिशन J&K
3: शाम टोटा घंट घोमिया
4: بھائی لالا یہ اُنم پیاجو لوڈ کر اتھ ایل سی ڈی فری
3: پیاجو کیا دس نا ات کہیں
4: کشمیر موٹرس والے نا گئی پنچہ وری پیاجو لوڈ کر کن دہ کوئنٹل تلان لوڈ مضبوط باڑی 30 کلو میٹر مائلیج دمدار انجن تو موقع پہ فائنانس
5: پیاجو لوڈ کر ست ایل سی ڈی یا دہن ساس روپین ہن کیش بیک آفر سکیم کے محدود وقت خطر ربط کرو کشمیر موٹرس ایم اے روڈ درگاہ نگر ڈل گیٹ سری نگر
6: وقفے کے بعد آج کی سرخیوں میں آپ کا پھر سے خیر مقدم ہے اب نظر ڈالتے ہیں اخبارات میں شائع دیگر اہم سرخیوں پر
7: اور اہم سرخی آج کے اردو روزنامے کی خاص کر اسٹوڈنٹس کے لیے وہ یہ کہ آج نیٹ 2024 دوبارہ اس کا امتحان ہوگا لاکھوں امیدوار شامل کشمیر کے مختلف اضلاع میں واقع 60 ہائر سیکنڈری اسکولوں میں مقررہ امتحانی مراکز کی 200 میٹر حدود میں دفعہ 163 کے تحت پابندیاں عائد کر دی گئی ہیں
6: بالکل سوپور کی عدالت میں اتر پردیش کے ایک ملزم کے خلاف چارج شیٹ شکایت کنندہ سے دھوکہ دہی کے ذریعے رقم حاصل کرنے کا الزام اسی روزنامے سے ایک اور سرخی ہے امریکی کمپنی کے نام پر لاکھوں روپیہ ہتھیانے کا الزام مقدمہ درج جھوٹے وعدوں کے ذریعے سرمایہ کاری حاصل کرنے کا معاملہ زیر تفتیش
7: اب چند سرخیاں انگریزی روزنامے سے ایک ہیڈ لائن ہے آرمی سکس ڈے کلچرل میلا برنگس انڈیا ٹو کشمیر ویلی اسی روزنامے کی ایک شہ سرخی ہے کہ انڈیا کانفلکٹ ایران کانفلکٹ پور ہارویسٹ ٹریگر شارپ رائز ان کشمیر سیفران پرائزز اور ایک اور ہیڈ لائن ہے کشمیر یوتھ رائٹ اسٹوریز دیٹ میک ہیڈ لائنز اینڈ شیپ لائفز پوئمز ویئر ناٹ چوائس دے ویئر نیسیسٹی
6: ایک اور انگریزی روزنامے کی سرخی ہے کشمیر سیفران رائڈز گلوبل ٹرمائل پرائسز سرج ایران اسرائیل یو ایس ٹینشنز پور آؤٹ پٹ پش ریٹس ٹو روپیز 350 پر گرام
7: ایک اردو روزنامے کی شہ سرخی ہے کہ امرناتھ یاترا 2026 شرائن بورڈ نے گائیڈ بک جاری کر دی یاتریوں کے لیے اہم ہدایات اور پابندیاں سامنے آ گئیں
6: مودی کے ہاتھوں پی ایم کسان سمان ندھی کی 23 قسط جاری جموں کشمیر کے 9.17 لاکھ مستفید جاوید ڈار کی ورچوئل پروگرام میں شرکت سکاسٹ کشمیر میں تقریب اسی روزنامے سے ایک اور سرخی ہے حضرت سید جان باز ولی رحمتہ اللہ علیہ بارہ ملہ آستان کی عصری نو تعمیر وقف بورڈ ترقیاتی و تحفظاتی کام شروع کرے گا ڈاکٹر درخشاں۔

0: मोटू मोटू मोटू मैं क्या बासु बासान मैं शुताफ
1: गुरु बन डॉक्टर
0: ना डॉक्टर क्या कहें बगस बगस पानी ठीक
1: तेल अने बु दवा
0: से क्या सा दवा अन कुबरा गस से चाहत में गरम त्रेश गिलास है
1: अच्छा ये क्या भूषना वाया
0: मैं क्या बासु منج منج یہ دود کران دب از کرنم زیادہ پان کر یل دودو انسانس ویس کھسان سوت وار وار سوران موٹو موٹو امس چھوٹو ست کیا با زن زان تان
1: بہت چوان مجھے سخ خوش کر
0: پان ون گھ ماج تو محبت کر وچھو پونس کیا با چھنہ کی پگہ پی کھین تو کھین کر
1: ہرگا صحت ٹھیک اس نا تیلی
0: تیلی نیرو چھوٹو کم ہکھ نیرت کن زون
1: نہ مے کیا چھم ون گو سوال جواب ہکھ نت
0: اد تمیک چھنہ کہین وار وار گسن کھیل ہاون مے کیا باش سرسے پان زن نار ووتمت
1: ٹھے گرمی
0: آ تم باسان پز پس بہ وی واریا پت گومت